0: آپ نے ٹیوننگ کیا ہے ایف ایم 90.0 میگا ہرٹز پر ریڈیو ودستا, ہم سفر زندگی کا, امبالہ کا اپنا ریڈیو, اور آپ سن رہے ہیں کاریکرم پریچرچا. آج ہمارے آمنترت مہمان ہے ایکٹر ڈائریکٹر شری وشال شرما جی, جن کو وشال ڈارلی کے نام سے بھی جانا جاتا ہے. یہ اس پروگرام کا انتم بھاگ ہے. وشال سر, آپ سے جاننا چاہتے ہیں کلرز کے سیریل جنونیت کا سفر کیسے شروع ہوا اور اس میں آپ کے پریوار کا کیا یوگدان رہا؟
1: سر, ایسے ہے کہ یوگدان کی بات کریں تو اس میں یوگدان ہی میری وائف کا رہا.
0: جی,
1: میری وائف انجنا شرما, وہ ٹیچر ہیں اسکول میں, جلندھر کے اے پی جے اسکول میں پڑھاتی ہیں.
0: جی,
1: ٹیچر ہیں. میں ایکٹنگ نہیں کرتا تھا, میں ڈائریکشن میں تھا.
0: جی,
1: تو انہوں نے مجھے کہہ کے کہ آپ ایکٹنگ کیوں نہیں کرتے, آپ کا فیس بھی آپ کر لو گے, آپ کرواتے ہو تو کر بھی لو گے, آپ ایکٹنگ کرو.
0: جی,
1: تو اس دن اچانک ہی مجھے میسج آتا ہے اندر کا.
0: جی,
1: کہ آپ نا سر, آپ نے ایک آڈیشن بھیجو, ایک ڈی ڈی نیشنل کے لیے کوئی شو ہے, اس کے لیے آڈیشن بھیج دو آپ.
0: جی,
1: تو میں نے بھی ویسے ہی چلو یار بھیج دیتے ہیں, ایسے آیا من میں کہ بھیج دیتے ہیں. تو میں نے وہ جی آڈیشن بنا کے بھیج دیا. اب اگلے دن مجھے فون آ رہا ہے کہ آپ کی سلیکشن کلرز چینل کے اس شو کے لیے ہو گئی ہے اور آپ کو ہیرو کا فادر پلے کرنا ہے.
0: واہ,
1: میں نے کہا یار یہ تو
0: بہت اچھی بات ہوئی.
1: اس میں میں دیکھتا ہوں کہ وہ پرماتما جو ہے وہ کیا کرواتا ہے.
0: جی,
1: پھر میں نے اس کو کیے, میں نے اوکے کیا.
0: پھر
1: انہوں نے مجھے بلایا, میرے میزرمنٹس لی, پھر میرے آئے پروفائلز, لک ٹیسٹ ہوئے, یہ ہوا. ایسے کرتے کرتے جرنی شروع ہوئی. تو دیکھیے, میں نے ڈائریکشن کی ہے, لیکن کام کروانا اور کیمرے کے آگے کرنا دونوں میں فرق ہے.
0: جی,
1: کہ میرا یہ پہلا ایکسپیرینس تھا ایز اے ایکٹر, کوئی چھوٹے موٹے تو کیے تھے لیکن ایز اے ایکٹر بڑا پرائم ٹائم پہ شو, اور اچھے ایکٹر, وہ ہیرو انکت ہے اس میں, اور سارے اچھے ایکٹر, اور اس میں جو میری وائف بنی ہے گرویندر کور جی, اور وہ ڈالی ان کو بولتے ہیں. پر ایک بات بتاؤں, میرا سب نے بہت ساتھ دیا.
0: جی,
1: ان سب کی بہت ساتھ تھا میرے پاس, اس لیے میں اس کو کر پایا. اور پرماتما کی دیکھو ہے کہ جس کی وجہ سے لوگوں نے پسند بھی کیا.
0: جی,
1: اور مجھے بڑا اچھا لگا, مجھے یہ کر کے بہت. اور ہمارا جو پروڈکشن ہاؤس ہے ٹرمایتا, اس میں سرگن مہتا اور روی دوبے جی پروڈیوسر ہیں, اور بہت بہت اچھا لگا. اور بہت اچھی ٹیم تھی ان میں, ہمارے کریٹو تھے انکور بھاٹیا جی ہیں, شرمن جین جی ہیں, پریت جی ہیں, سب ٹیم اتنی اچھی ملی نا کہ ان کے ساتھ کام کر کے بہت اچھا لگا. مجھے لگا ہی نہیں کہ میں کیسے, بہت اچھا ایٹموسفیئر, اچھا ماحول ملا, اور بہت اچھا لگا. اور اس طرح سے جرنی چلی اور کام ہو گیا, کیا بھی.
0: تو میں یہ مانوں کہ آپ اس سفر کا شرے اپنی دھرم پتنی کو دیتے ہیں؟
1: بالکل بالکل جی بالکل. میں تو اس کو بولتا ہوں کہ بھائی تمہاری وجہ سے آج میں یہ کر پایا ہوں, لیکن اس کا بہت, انجنا شرما ہے, بہت بہت اس کا, تہ دل سے اس کا شکریہ ادا کرتا ہوں.
0: انجنا جی, آپ سن رہے ہیں یہ پروگرام, اور مجھے پوری آشا ہے کہ جب ہم کسی سکاراتمک سوچ سے کچھ نرنے لیتے ہیں اور اس کا جو رزلٹ ہے, اس کا جو نتیجہ ہے, وہ بھی سکاراتمک ہی ہوتا ہے. اور مجھے بہت خوشی ہے کہ ایک پریوار ہی آپس میں مل جل کے کسی بھی کاریہ کو عرش تک پہنچانے کے لیے کافی ہوتا ہے.
1: بالکل بالکل جی.
0: آگے چلتے ہیں سر, آپ سے ایک بات پوچھنا چاہوں گا. بڑے اسپیکٹرم یا بڑے اسکرین پر یا بڑے لیول پر اور ایک ٹاپ ریٹڈ ٹی وی سیریل میں کام کرنا کتنا سکھد رہا؟
1: بہت, میں نے آپ کو بتایا نا, بہت میرے لیے تو ایک نیا ایکسپیرینس تھا, اور اتنا اچھا رہا کہ میرے کو تو اتنے اچھے لوگ ملے. میں بتا رہا ہوں کہ مجھے, اور اچھے ڈائریکٹر, سب لوگوں کی ٹیم ایسی تھی کہ ایک فیملی بن گئی تھی. کوئی روٹین میں ملنا ہوتا تھا تو ایسے لگتا تھا کہ ہم وہ فیملی. اب وہاں بھی سیٹ پہ آپ دیکھو, سیٹ پہ کوئی کسی کے نام سے نہیں جانتا, اس کریکٹر کے نام سے. مجھے وہاں بلجیت کے نام سے بلاتے تھے, اور جو بچے ہیں وہ کوئی چاچا بولتا تھا,
0: کوئی پاپا
1: بولتا تھا, وہ ایسے ہی چلتا تھا. تو وہ بڑا اچھا لگا, ماحول بھی اچھا رہا, اور کام کرنے میں بھی مزہ آیا.
0: میں نے آپ کے اس سیریل کو پوری طرح سے فالو کیا ہے. ایک سین ہے جب آپ کینیڈا سے, سیریل میں جب آپ کینیڈا سے بہت سال کے بعد पंजाब वापस आते हैं तो आप जमीन पर हाथ रख के फिर अपने माथे पे लगाते हैं, तो उस सीन में आपकी फीलिंग क्या थी अपने मिट्टी के लिए, अपनी भाषा के लिए, अपने जगह के लिए जो प्यार था वो किस तरीके का था?
1: देखिए उसकी स्टोरी ऐसी थी ना कि मुझे जो था कि मुझे वहां से भगा दिया जाता इंडिया से
0: जी
1: 20-22 साल पहले
0: जी,
1: मेरे अपने ही भाई और उसकी उसकी बीवी ने मुझे भगा दिया होता है
0: जी,
1: और मेरा बेटा जो वो उसका टारगेट नहीं, उसका तो ये था सपना कि
0: उसका
1: सपना लक्ष्य ये था कि मैं अपने माँ बाप को उनका खोया हुआ सम्मान वापस दूं
0: जी।
1: और 22-23 साल बाद जब मैं इंडिया आता हूँ उस पीरियड में, तो उस मिट्टी की जो महक है उसको मैं पहले उसको
0: सूंघ लेते हैं आप,
1: तो फिर वो वही वो एकदम से लगता है कि आप देखो 22 साल बाद बंदा अपने मुल्क में आया है, वो तो सीरियल में था तो इसलिए तो
0: नहीं, फिर भी फीलिंग फिर तो सर
1: फीलिंग
0: वही है,
1: तो फीलिंग तो वही थी,
0: धरती में आए हैं
1: और ये चीज थी, तो उसमें आप भी थे, आपके साथ वो सीन किया था मैंने, मुझे याद है
0: जी जी,
1: तो वो बड़ा अच्छा था, अच्छा लगा।
0: आगे बढ़ते हैं, सीरियल में एक परिवार होता है जिसमें फादर होते हैं, बीवी होते हैं, बच्चे होते हैं और बहुत सारी स्टोरी होती है। आपने पिता का किरदार निभाया, कितना असर आपके जीवन पर और आपने लोगों के जीवन पर उस किरदार से देखा?
1: मेरे जीवन पर तो उसका असर ऐसे था कि कुछ ना कई बार ना आप रिलेट करने लगते हो अपनी जिंदगी को उस करेक्टर के साथ
0: जी।
1: हमारे साथ होता भी ऐसा है, लेकिन थोड़ा सा ये था कि उसमें हमें शुरू से दिखाया था कि हम कनाडा में रहते हैं
0: जी,
1: तो ये चीज थी। लेकिन हमारे साथ जैसे उसमें जो मेरी वाइफ बनी है उनके साथ कैसे हुआ, तो उसको हम अपने अपनी फैमिली के साथ रिलेट करते थे कि हमारे साथ फैमिली में कुछ चीजें ऐसी ही होती हैं,
0: तो वो दर्द महसूस
1: वो होता है, बिल्कुल होता है सर वो
0: जी।
1: तो वो चीज आप रिलेट कर लेते हो, और कई बार परमात्मा आपको वैसा ही दिखाता है कि जो तुम प्ले करके आओ वो तुम्हारे साथ घर में भी ऐसा होता है कई बार अमूमन, तो वो चीज रिलेट कहीं ना कहीं हो जाती है सर।
0: तो लोगों का अपार प्यार मिला इस टीवी सीरियल को, तो कहीं ना कहीं वो लोग भी अपने आप को किसी न किसी दृश्य में शायद महसूस करते होंगे।
1: हो सकता है क्योंकि बंदे जुड़ते ही तब हैं जब वो अपने आप को उसमें महसूस इन्वॉल्व होते हैं उस करेक्टर के साथ। अब आप देखो जो सीरियल बड़े हिट जा रहे हैं वो इसीलिए हिट जा रहे हैं कि लोग उनमें अपनी पिक्चर देखने लग जाते हैं,
0: अपने आप को देखते हैं
1: कि हाँ ये तो मेरे साथ भी ऐसे होता है,
0: ये तो मेरी ही कहानी है।
1: वो होती है, वो चीज तो है सर।
0: एक और बात जानना चाहता हूँ इस कलर्स पर, जो सीरियल जनूनियत अभी अभी संपन्न हुआ, कोई ऐसा क्षण जो आप हमारे श्रोताओं के साथ साझा करना चाहते हैं?
1: सर ऐसे देखो क्षण तो ऐसे बहुत होते हैं, जब आप काम करते हो तो बहुत से ऐसे चीजें आती हैं सामने, ऐसे तो बहुत हैं, लेकिन एक ऐसा माहौल ऐसा बन जाता है ना जब आप एक टेली शॉप करते हो तो उसमें आपको अपना परिवार ही लगता है सब चीजें। अब मुझे याद है कि जब हमारी ये रैप अप पार्टी थी
0: जी,
1: तो उसमें मोस्टली जो करेक्टर थे वो बड़े उदास थे
0: क्योंकि
1: अचानक बंद हो गया,
0: क्योंकि ये परिवार जो है अलग हो रहा है।
1: अचानक बंद हो गया, तो मैं देख रहा था कि मैं खुद भी बड़ा इमोशनल हो गया था उस दिन। सब लोग बहुत इमोशनल थे कि ये एकदम से बंद हो गया, और इतना बढ़िया बॉन्डिंग चल रही थी, इतना क्योंकि देखो सर हम महीने में कितने दिन तो हम इकट्ठे रहते थे,
0: 12 दिन
1: इकट्ठे रहना और वही फैमिली माहौल, वही जब आना भी आपने तो सेट पे आना किसी ने हाँ जी चाचा जी पापा बलजीत जी ऐसे जो सबके साथ ऐसे, तो वो थोड़ा सा उस वक्त हुआ, लेकिन चलो इट्स पार्ट ऑफ लाइफ,
0: ये जिंदगी है,
1: जिंदगी है, इसमें क्या कह सकते हैं,
0: ये जिंदगी है और ये जिंदगी आगे ऐसे ही चलती रहेंगी। अब इस कार्यक्रम का समय समाप्त होता है, हम आपसे इजाजत लेना चाहते हैं, पर उससे पहले मैं चाहता हूँ कि आप हमारे श्रोताओं के लिए, खास करके जो अभिनय के फील्ड में जाना चाहते हैं, उनके लिए एक खास मैसेज, और साथ में उन सभी दर्शकों को आप शुक्रिया धन्यवाद कैसे करेंगे?
1: सर ऐसे है कि चलो मैसेज मैं तो खुद अभी सीख रहा हूँ जी, चल रहा हूँ इसमें, कुछ ना कुछ नया सीखने को मिल रहा है, रोज सीख रहा हूँ, और मैं ये सबको कहना चाहता हूँ कि आदमी को, हमारी लाइन ऐसी है कि इसमें रोज कुछ ना कुछ सीखना चाहिए। अब मुझे, अब मैं जब स्क्रीन पे मैंने देखा कि मैं ये चीज को इससे बढ़िया कर सकता था, अब मैं उस पर ध्यान दे रहा हूँ
0: जी।
1: ये चीजें है ना कि आप अपने आप को जब देखते तो आपको आपके अंदर से आवाज आती है, नहीं ये ठीक नहीं है, ये बढ़िया हो सकता था, वो आपको पता चल जाता है। आप उस पर वर्क करो
0: ताकि अगली बार
1: भी अच्छा, उससे भी अच्छा हो सके। तो ये चीजें तो होनी ही चाहिए। और बाकी यहाँ आप सबसे, आपसे मिलके बहुत अच्छा लगा। और दर्शकों को भी मैं यही कहना चाहूंगा कि अपने अपना एक गोल सेट करो, उस गोल को अचीव करने के लिए पूरे एफर्ट करो और परमात्मा आपको वो अचीव करवाएगा ही करवाएगा, जरूर करवाएगा। और मैं यहाँ आया हूँ अम्बाला में आपके यहाँ, मुझे बड़ा अच्छा लगा और मैं अपने आप को बड़ा खुशकिस्मत समझता हूँ कि आपसे मुलाकात हुई, आपने मुझे यहाँ बुलाया। और अब तो मुझे लगता है कि मैं जितनी बार भी निकलूंगा यहाँ से आपके पास तो होके ही जाऊंगा।
0: हमारी खुशी से भी। और आपने इसके साथ ही मेरे आखिरी सवाल का जवाब भी दिया और आपका बहुत बहुत शुक्रिया, दिल से आपका शुक्रिया। आप हमारे स्टूडियो आए, आपने हमारे स्टूडियो को पावन किया, आपने अपने दिल की बात हमारे साथ साझा की जो हम श्रोताओं तक पहुंचा सके, और इसके लिए हम आपका बहुत बहुत शुक्रिया करते हैं और दिल से धन्यवाद देते हैं। और इन्हीं शब्दों के साथ मैं आपसे लेता हूं इजाजत, श्रोताओं को छोड़ देता हूं विशाल सर के एक और पसंदीदा गाने के साथ। मुझे दीजिए इजाजत, नमस्कार, जय हिंद, जय भारत।
1: नमस्कार सर, पावन तो आपने मुझे कर दिया आपने यहां बुला के, तो इसलिए मैं आपका तहे दिल से शुक्रगुजार हूं जो आपने मुझे इस लायक समझा और मुझे यहां बुलाया। शुक्रिया, थैंक यू।